0: और धनुष भाई जसम चीज फेसबुक यूट्यूब मेरे मैसेज डॉक्टर सर भाई मो मैसेज नदीर्ची कच्चा परी हाउ सर आगे खो रहे मुझे कैसे हो मैं साबिया ठीक है सर साबिया आपको मैसेज मेरे बने खुशहाल मेरा इसमें इतना लेट रीड करते हो लगता है केला पूरे बाजार के चक्कर लगा के आते हो आओ कहने से उठा में जोर चलते उसे खादू से आवाज से पलो नाजमान पर दुआ गाने की आसरे गले अपमान भाई भाई छा टाइम लोग याद देंगे हम मोश लेना दलो अपमान
1: You are listening Radio Aman 88.4 Tang. Stay tuned with us.
2: Aman Radio 88.4. Your station.
1: You are listening Radio Aman 88.4 Tang. Stay tuned with us.
3: It's 3 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman. 88.4.
4: Aman Radio 88.4. Parmula Beauty Cream Zindabad.
5: ز سمیر د مصری بانډا محله حسن هیلنا ز په مصری بانډا کې د تیرو لسو کالونو د کاسمیټکس کاروبار کوم پکور کې ملکی او غیر ملکی هر قسمه پروډکټ خرڅوم ما په ژوند کې داسې کمپنی نه لیدلی چې خلک وسره دومره مینه او خلکو ته دومره فائدہ ملاویږي هغه کمپنی د اشما کمپنی دا چې اچا اشما پروډکټ پکاري ما سره ملاویږي او په ګارانټي سره ورکوم پاکستان زنده باد اشما کاسمیټکس پاینده باد